0: جب کالوں کام رو بگت سوارا نو سنجا پانچ بچان تائیں رہ ویلا سینا ادھیکش جنرل اپیندر دویویدی آج سینا پرمکھ راؤ ہوتا ہوں ریٹائر وے کیا یہ موقع وے کہو کہ فوج نے فوجیاں کمانڈراں پہلے والا فوجیاں مارا پیرواراں ہر دیش ری جنتا را اٹوٹ بھروساں طاقت ملے ہے جنرل دویویدی کہو کہ بھارتی سینا لارلا دو سال مائے ہر مورچہ ماتھے تورت کام کرن را بوتا سنتولن ہر ساوچیتی لگاتار بنائی رکھی
1: بھارتی سینا کسی ایک ویکتی وشیش سے نہیں بلکہ اپنے سینکوں کمانڈروں پور سینکوں پریوار جنوں اور دیش واشیوں کے اٹوٹ وشواس سے شکتی پراپت کرتی سب پرتھم میں بھارتی سینا کے ہر سینک شامل ویر گتی پراپت بلیدانیوں کو نمن کرتا ہوں
0: جنرل دویویدی نوا سینا ادھیکش جنرل دھیرج سیٹھ نے ذمہ داری سونپتا تھکا جنرل سیٹھ ری اگوائی مائیں بھارتی سینا ری ماتھو اونچو کرن والی پرمپراواں بنائی راکھتا تھکا ویاوسائکتا اور پکا ارادہوں نوی اونچائیاں حاصل کرن رو بھروسو چتایو سینا ری دکشن پشچم کمان را پرمکھ لیفٹیننٹ جنرل منجندر سنگھ ہی آج ریٹائر پھیکیا یہ موقع وہ جے پور سینیا اسٹیشن را پریرنا ستھل ماتھے شہیداں نے سردھا بھاو ساگر یاد کینا رکشا جن سمپرک ادھیکاری لیفٹیننٹ کرنل نکھل دھون بتایو کہ قریب 40 سال ری سیوا رے دوران لیفٹیننٹ جنرل منجندر سنگھ جموں کشمیر اور آتونی سرحد ماتھ کئی خاص کمان اور سٹاف ری ذمہ داریاں نبھائی وہ انفینٹری ڈویژن اور ڈیزرٹ سٹرائک کور ری ذمہ داری کامیابی ساگے پوری کینی نئی دلی میں کال بھیا ایتہاسک یمنا جل سمجھوتا پاچھے جے پور آون پر مکھی منتری بھجن لال شرما رو شہر میں نیری نیری ٹھوڑا سواگت کری چیو مکھی منتری راجی میں جل سرکشا اور پورا وکاس ماتھے پڑبا والا سکاراتمک اثر بارا میں وچار بتایا وہ کہو کہ او قرار وکسیت راجستھان ری مضبوط نیو بنائلا شری شرما کہو کہ سرکار جنتاؤں کری چیا ہر وائدہ نہ پورو کرن ری کوشش کر رہی ہے
2: جنتا کے جو کام ہیں وہ ہم کارکرتا اور ہماری سرکار کی سب کی پراتھمکتا ہے ہمیں ان کو پراتھمکتا کے آدھار پر آگے بڑھانا چاہیے تو ہمیں یہ وچار بھی کرنا چاہیے کیونکہ آپ نے دیکھا ہے پڑوسی راجیوں میں وکاس کی گتی ہم سے زیادہ ہے وکاس کی ریس میں آگے چلتے ہوئے ہمارے راجستھان کو ہمیں کیسے آگے بڑھانا ہے اور میرے بھائیوں اس وشواس کو ہمیں قائم رکھتے ہوئے ہمیں جنتا کے بیچ میں جانا ہے ساماجک سروکار کے کاریہ ہوں سارجنک کاریہ ہوں ان کو بتانا ہے اور بتانا ہی نہیں ان کو کروانا ہے
0: समाचार आप आकाशवाणी जयपुर अजमेर सुन रहा हो प्रादेशिक समाचार बुलेटिन आप हमारा एक्स हैंडल @AIRNews_Jaipur यूट्यूब चैनल राजस्थान AIR न्यूज और फेसबुक मत है AIR न्यूज राजस्थान पर आई सुन सको हो इस आगे आप हमारी वेबसाइट newsonair.gov.in मत है समाचार सुन सको हो और वहां जुड़िया फोटो और वीडियो देख सको हो राज्य री सरकारी स्कूलां सारू किणी हालात माए हर जर्जर और असुरक्षित भवन काम नी लेवन रा हुकम दिया चिया है स्कूल भवना री हिफाजत और मरम्मत रा कामा रो जायजो लेवन सारू आज जयपुर माए राखी जी मीटिंग माए प्रारंभिक शिक्षा विभाग रा अतिरिक्त मुख्य सचिव राजेश कुमार यादव आ जानकारी दीनी यादव सगली स्कूलां रा भवन री गहराई उ जांच करावन रा हुकम दीना वे बतायो कि लारला माली साल माए 2032 स्कूलों जुड़िया विकास और बनाई चुनाई रा काम करी जिया जबकि चालू माली साल माए करीब 550 करोड़ रुपया रा खर्च वाला काम कराया जावेला 29वां राष्ट्रीय ई गवर्नेंस सम्मेलन काल जयपुर माए शुरू भेला विकसित भारत 2047 एआई एनेबल्ड डेटा ड्रिवन एंड सिक्योर डिजिटल गवर्नेंस मुद्दा माथा वेवन वाला ई सम्मेलन रो उद्घाटन मुख्यमंत्री भजनलाल शर्मा करेला ई मौके एनसीईजी प्रदर्शनी लगाई जावेला और राज्य सरकार रा न्यारा न्यारा नुआ कामारी शुरुआत फैला सम्मेलन रा दूजा दिन राष्ट्रीय ई गवर्नेंस पुरस्कार दिया जावेला कार्मिक लोक शिकायत और पेंशन राज्य मंत्री डॉ जितेंद्र सिंह रोई ई कार्यक्रम माए शिरकत करण रो कार्यक्रम है मुख्य सचिव वी श्रीनिवास आज जयपुर में खबर नवीसा सागे बातचीत रे दौरान आ जानकारी दीनी वे बतायो कि सरकारी सेवा बेहतर तरीका पुगावण नुआ काम और डिजिटल सेवा मारी पहुंच जनता ताई बधावण माए ओ सम्मेलन खास